जा जुल जुली बदनो मिनी तू नदी कर चिरिन विद आरवन दलन नत्ते वेजे अदुगो बल बल हरन दलावर जे उन्हें या बिरासम बल बस हुक्तम बात तलाने मर जे जुल जुली बद जब सर बैगत एलिन चुन जान दरुर जे जे जा भी उरु करता नरासानु मंदेनक एलेम गनक Тэн нэг үндэр дур гарч үчээ чам болёго жоги жохооч. Эдин чун жане үндэр хаадыр гараад тэн нотгорно.